0: आज़ाद कश्मीर जी अवामी एक्शन कमेटी मूंसां राबितो कयो आहे अॼु खे मुस्तक़बिल जी हिकमत अमली जो ऐलान करणो हो पर नाहे कयो एक्शन कमेटीअ जो ख़त हुकूमत ॾांहुं मोकिलियो आहे पर अञा ताईं जवाबु नाहे मिलियो क़ौमी असेंबली में ॻाल्हाईंदे जे यू एस सरबराह मौलाना फज़ल रहमान जो चवण हो त माण्हू वॾे अंग में रावला कोट में मौजूदु आहिनि हुननि मुज़फ़्फ़राबाद तरफ़ मार्च बि मुलतवी कयो आहे ॻाल्हियूं थियणु घुरिजनि संदनि मुतालबनि खे ॾिसणु घुरिजे तक़रीर जे बुनियाद ते तशदुद न थियणु घुरिजे ख्वाजा आसिफ़ जहिड़ा बयान कावड़ वधाईंदा आहिनि दिफ़ा वारे वज़ीर तौरु ख्वाजा आसिफ़ खे अहिड़ा बयान न ॾियणु घुरिजनि वज़ीर आज़म वेड़ लाइ ख्वाजा आसिफ़ ऐं ठाह लाइ वरी साग डार खे रखी छॾियो आहे पार्लियामेंट में जज़्बाती ॻाल्हियूं थियूं आहिनि इहो वक़्तु बर्दाश्त करण जो आहे जज़्बाती रद अमल हुकूमत खे नथो सूंहे
1: कश्मीर में احتجاج جو مقصد چونڈوں روکرائن ہے چا دھرنن ای جتن ذریعے الیکشن روکرائے سکجے تھی قومی اسمبلی میں گالائندے وزیر اعظم جے صلاحکار رانا ثناءاللہ چوا ہے تا مظاہرین راولا کوٹ میں دھرنو ہنی ویٹھل ہیں بیو کتے بھی احتجاج نہ ہے پابندی بڑل ایکشن کمیٹی مہاجرن جو 12 سیٹن جو بنیاد بنائے مظفر آباد تے لشکر کشی کرن چاہے تھی